0: बराबर वाले घर में, तो फिर वो क्या हुआ कि वो लोग कहीं पे शिफ्ट हो गए, तो मुझे बकायदा फीवर हो गया और बकायदा बीमार उमार। अब हम उनके घर पहुँचे हैं तो यार वो इतनी खुश, मैंने कहा यार ये अजीब है, मतलब मैं यहाँ पे बुखार में पड़ी हुई हूँ और उसकी खुशी का कोई ठिकाना नहीं है। तो उस वक्त मैंने ये समझ लिया था कि दिल नहीं लगाना, किसी के साथ दिल नहीं लगाना। तो ये बात मुझे 8 साल में समझ में आ गई थी।
1: मुझे जो ना मेरा अगर कोई बिल्ली मछली टर्टल वगैरह कोई ऐसा मर मरा जाए ना, तो फिर मुझे जो
0: मेरे साथ बचपन में होता था
1: मुझे अभी भी होता है,
0: नहीं अब नहीं होता,
1: मैं डिप्रेशन में आ जाती
0: हूं। मेरे 2-3 दफा, एक दफा बिल्ली ने चूजा खाया, एक दफा चील ऊपर से चूजा ले गई, और मुझे चूजे से ना इश्क होता था उस जमाने में, बहुत ज्यादा होता था। लेकिन पता नहीं क्या मेरी शायद नेचर ऐसी है कि मैं ना वो दिल टूटता है ना उसको मैं बर्दाश्त नहीं कर पाती, मैं बहुत ज्यादा उस तरह से लेती हूँ।
1: 2 साल पहले मेरी बत्तख बिल्ली ले गई थी और मैं अभी तक उसका रोना रो रही हूँ, उसके बाद उनसे बत्तख रखी नहीं गई।
0: वो हुआ बाद में, मेरे बेटे ने तोता पाला, वो मरा, मुझे उसका बहुत दिन तक दुख रहा। लेकिन इसीलिए ना फिर मैंने ये डिसाइड किया कि मैंने पेट्स रखने ही नहीं है। उसके बाद मैं बिल्कुल यूं हो गई ना पक्की, ये नहीं यार मुझसे ये जो हार्ट ब्रेक है ना ये मुझसे बर्दाश्त नहीं होता।
1: मेरा पिछले इस महीने के शुरू में ना मेरी एक मछली मरी है, फिश टैंक वाली मछली मर गई जो कि पिछले 5 साल से मेरे पास थी, और उसके बाद ना मेरे अंदर हिम्मत नहीं हो रही कि मैं उस फिश टैंक को खाली पर कर पा रही हूँ और ना ही उसमें कोई और डाल।
0: मतलब मेरा वो वाला हिसाब है जिनको नहीं कहते दिल जले,
1: देवदास बन जाओ,
0: क्यों यार इधर नहीं हुआ ना ये वाला मामला तो पलट के देखो ही नहीं, मतलब ये कहानी बदल दो, इसका रुख बदल दो, वाला सीन है मेरा। तो मैंने ये बचपन से ना बहुत सारी जो शायद मेरा मतलब मैं बहुत सेंसिटिव थी, तो मैंने बहुत बचपन में जहाँ पे कहीं पे इस किस्म का मामला हुआ ना मैंने कहा नहीं यार टाटा बाय बाय, अब नहीं, अब ये वाला काम नहीं करना पलट कर।
1: तो भाई आप लोगों से सवाल ये है, आप लोग चाहें तो हमें कॉल कर सकते हैं 4434377 पर, चाहें तो मैसेज भेज सकते हैं।
0: बहुत ही कुछ इंटरेस्टिंग बातें कर रहे हैं, कोई और कॉल ही नहीं कर रहा, वो कह रहा है इन दोनों को बोलने दो।
1: नहीं भाई आज का मामला ये चल रहा है कि जिंदगी में मोटिवेशन ज्यादा जरूरी होती है या डिसिप्लिन ज्यादा जरूरी होता है, किस चीज की जरूरत होती है। देयर इज अ डिफरेंस बिटवीन वांट एंड नीड, और ये भी हो सकता है आप अगर जो आप सोचते हैं वो हो सकता है भाई, क्योंकि हर किसी के लाइफ के प्रिंसिपल्स अलग होते हैं। कुछ लोग दोनों चीजों को साथ लेकर चलते हैं। मुझे ऐसा लगता है अगर मोटिवेशन नहीं हो ना लाइफ में, मोटिवेशन का मतलब क्या होता है, आपका एड्रेनलिन एकदम से शूट अप कर जाता है और आप कहते हैं आई एम रेडी फॉर, जैसे हमें कोई न्यू टास्क नहीं मिलता, जैसे हमारी ग्रिड जब चेंज होती है, हमें नए शोज मिलते हैं, तो हमारे हम लोग
0: हमारे अंदर जो मोटिवेशन आती है,
1: जो मोटिवेशन आती है ना हमारे अंदर, अल्लाह माफ करे। तो लेकिन
0: हम रात को आ जाते हैं, 12 बजे भी रिकॉर्डिंग करनी हो तो हम करते हैं, तो ये होता है भाई।
1: मैं तो रात को 3 बजे भी मोंजोली का बैठी होती
0: हूं, बिल्कुल ऐसा ही है, बिल्कुल ऐसा ही।
1: तो वो एक डिसिप्लिन में देयर इज अ थिंग कि या तो फिर आपको मोटिवेशन चाहिए या तो फिर आपको जो है ना वो डिसिप्लिन चाहिए, या दोनों चीजें एक साथ होनी चाहिए। आप हमें बता सकते हैं, अपने अपना व्यू शेयर कर सकते हैं, अपना पर्सपेक्टिव हमारे साथ शेयर कर सकते हैं, हमें कॉल कर सकते हैं 4434377 पर, और चाहें तो हमें मैसेज भी भेज सकते हैं। मैसेज नंबर है
0: फोन हमारा वहाँ पर है, उसको देख लें, कोई किसी ना किसी ने तो मैसेज किया होगा डेफिनेटली, तो वो शामिल करते हैं। और इतना कोई मुश्किल टॉपिक नहीं है हमारा आज का, बड़ा सिंपल सा हमने क्वेश्चन किया आपसे कि मोटिवेशन या फिर डिसिप्लिन आपको क्या लगता है, मतलब ये दोनों चीज़ें अलग अलग हैं या एक ही हैं। अच्छा जी, तो मैसेज आ गया मेरे पास, मोहम्मद यूसुफ खान कहते हैं अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू, गुड मॉर्निंग।
1: वालेकुम अस्सलाम,
0: कैसे हैं आप दोनों?
1: अल्हम्दुलिल्लाह,
0: वेलकम टू यू मैटर, दिल से देसी, हैप्पी वेंसडे मॉर्निंग। ये तो ठाक करके लगा होगा सफा के दिल पे।
1: मैं बहुत खुश होती हूँ जब मुझे लोग कहते हैं ना हैप्पी वेंसडे मॉर्निंग, तो मुझे वो फील होती है हैप्पीनेस। और थर्सडे के दिन आकर मुझे कह रहे हैं ओह हैप्पी वीकेंड, ओह माय गॉड, मैं जब मुझे लगता है मेरे पर निकल आए अभी उड़ूंगी मैं।
0: एग्जैक्टली, लेकिन बस वो फ्राइडे वाले दिन जो ना यूं झाक की तरह बढ़ जाते हैं, है ना, मतलब फ्राइडे की नाइट। और फिर उसके बाद
1: कितने लोग ऐसे माविश आपके साथ होता है कि अगर आपको कोई दावत पे बुलाए, मेरी थर्सडे को एक जगह दावत है और मुझे मौत आ रही है दावत पे जाने,
0: मेरा तो दिल नहीं चाहता बिल्कुल भी, मैं कहती कोई जरूरत नहीं बुलाने की, शक्ल नहीं देखनी किसी की,
1: दावत करके दावत पे जाकर खुश होते हैं, मुझे मौत आती है दावत पे जाते,
0: पता नहीं लोग बड़े खुश होते हैं भाई।
1: लेकिन मुझे ना
0: अच्छा, मुझे ना बचपन में बहुत मजा आता था शादियां अटेंड करने में, उसमें बड़ा मजा आता था। मैं शादियां अब भी मिस करती हूँ, अभी मैं पिछले दिनों ही अपनी बहन से बात करी थी, इतना मजा आता था। अच्छा मैंने अपनी शादी पे कुछ भी नहीं किया, सब कुछ सादगी से किया, लेकिन फिर भी बचपन में ना मजा आता था। खासतौर पर जब हम पाकिस्तान में होते थे और हमारा नेबरहुड ना, तो पाकिस्तान में तुम्हें पता ही है कितना एक बॉलीवुड का क्रेज रहा है ना, तो वो मेहंदी माइयों ये सब कुछ हो रहा होता था, और उसमें ये रीतिक रोशन के डांसेस और ये सब कुछ, तो हम इतने खुश होते थे देख के, उस वक्त तो हम लोग बड़े खुश थे, मतलब वो मजा आता था यार, मतलब खास तौर पे हमारे मोहल्ले की शादियां ना मतलब बड़ी हैपनिंग होती थी यार, मजा आता था। खैर जी, तो मावश मैम, सफा जी, गुड मॉर्निंग कदर आपको और तमाम लिसनर्स को। और आज किसी की बिल्ली 1 लाख, लो ये इतने लेट है, हाँ इन तक आज पहुंची है ये बात।
1: एक चली थी अफवाह थी कि क्या था, अब मुझे मैंने इसको फॉलो करना छोड़ दिया है कि जो ना रेक्स मिल गया था अब ये नहीं पता कि वेरीफाइड भी है चीज के नहीं है, लेकिन क्योंकि इतना ज्यादा धमाल झमाल चल रहा था उसको लेकर हर जगह, तो मैंने उसको फॉलो करना छोड़ दिया. मैंने कहा किसी को तो मिलेगी, मुझे नहीं मिल रही. तो
0: मेरे ख्याल से नहीं मिली, और कुछ लोगों को तो ये भी कहना ये थी नहीं, फर्जी थी.
1: पता नहीं
0: खैर जी, अस्सलाम वालेकुम. पता नहीं. और आपने एक बार पहले भी जिक्र किया था कि आपकी एक दोस्त थी और आप बीमार हो गई थी, इसका मतलब है आप बहुत सॉफ्ट हार्टेड हो और आप अभी भी अपनी फ्रेंड को मिस करती नहीं? अब नहीं करती भाई, अब नहीं करती. वो उसी वक्त मैंने सोच लिया था कि ये खुश है, मैं क्यों उदास हूँ भाई, मेरा क्या मसला हो गया. आमिर शहजाद,
1: मेरी एक बेस्ट फ्रेंड थी, शी वॉज फ्रॉम बांग्लादेश, जाहिदा, और यूनिवर्सिटी में एक दोस्त बनी थी. वो भाई आई टिल डेट मिस हर, और मेरे ख्वाब में तक आती है.
0: हम 99 का वर्ल्ड कप हारे थे, उसके बाद मैंने क्रिकेट पलट के नहीं देखी, पलट के नहीं देखी, जबकि मैं छोटी थी उस वक्त. लेकिन मैंने कहा यार नहीं यार, मुझसे नहीं होता, मतलब मैं बहुत कुछ अजीब हूँ, आप लोग नहीं समझ सकते. उसके बाद मैंने, अब यकीन करें, किसी से दोस्ती नहीं की है, खुद से लोगों ने खुद आगे दोस्ती की है.
1: मेरा डिसिप्लिन दोस्ती के मामले में ऐसा है कि मेरे मुश्किल से उंगलियों पर गिने हुए दोस्त हैं, लेकिन वो पनाह मांगते हैं मुझसे, क्योंकि उनको पता है मेरे अलावा, मेरे पास उनके अलावा कोई और है नहीं. वो लिटरल वो वाला सीन होता है ना, मेरे पास तुम हो, बस मेरे पास वही है. और उनको पता है कि हम इसे कुछ भी कह लें, हम इसे कोस लें, हम इसे ठुड्डे मार लें, हम इसे ऑफेंड कर लें,
0: मेरा नहीं है
1: ये.
0: उसके बाद मैंने किस, मैं कह रही हूँ ना, मैंने दिल ही नहीं लगाया उसके बाद, मैंने बिल्कुल दिल नहीं लगाया. अस्सलाम वालेकुम आप दोनों को, गुड मॉर्निंग. मेरे लिए डिसिप्लिन बहुत जरूरी है, डिसिप्लिन हो तो लाइफ में प्रायोरिटीज करना इजी हो जाता है. मोटिवेशन कैन स्विच बट डिसिप्लिन कांट.
1: एग्जैक्टली, ये बात मुझे बहुत अच्छी लगी. डिसिप्लिन जो होता है ना,
0: समीरा अजीज,
1: समीरा आई अग्री विद यू. और खास तौर पे मेरे ख्याल से लेडीज के मामले में ना, क्योंकि जिस तरह की हमारी आजकल रूटीन चल रही है ना, आई वुडंट से कि वो रूटीन होनी चाहिए थी. समीरा वुड अंडरस्टैंड व्हाट आई एम टॉकिंग अबाउट, कि सुबह सुबह आप उठो, यहाँ दीवार पे सर मारो, वहाँ अलमारी पे सर मारो, बच्चों को लंच बनाओ, स्कूल ड्रॉप करो, अपने ऑफिसेज का काम करो, अपनी एक पर्सनल लाइफ होती है, फिर घर वालों की भी सेटअप साथ में होता है. तो उसको लेते हुए ना, हमारे लिए डिसिप्लिन बहुत जरूरी है माविश. हमारा मोटिवेशन नहीं है जिंदगी में.
0: अच्छा, मैं, मेरा हिसाब अलग है. मुझे लगता है कि मैं मोटिवेशन ना हो तो मैं कोई काम कर ही नहीं सकती, क्योंकि मुझे सिर्फ काम नहीं करना.
1: मैं पहले ऐसी होती थी,
0: मुझे सिर्फ काम नहीं करना, मुझे खुश भी रहना है.
1: मैं पहले ऐसी होती थी, मुझे कुछ महीने हुए हैं जो है ना,
0: मेरा क्या हो गया.
1: हाँ, मैं अब रोबोटिक टाइप की हो गई हूँ. मुझे खुद फील होता है ना, मतलब मैंने अब एक जगह एक चीज पढ़ी थी, और अब वो चीज मुझे उस वक्त नहीं समझ में, लेकिन अब लगती है दिल पे ठा करके. मैंने पढ़ा था, वो लोग बहुत ज्यादा खतरनाक हो जाते हैं जो कहते हैं, ये मान लेते हैं जो कि इट इज व्हाट इट इज, अब क्या कर सकता हूँ. और वो चीज़ मुझे इतने बुरे तरीके से अब हिट होती है कि मुझे अब रोना नहीं आता चीज़ों के ऊपर. मैं पहले कैसी इमोशनल चीज़ होती थी, मुझे अब रोना नहीं आता, मुझे तकलीफ नहीं होती. मैं कहती हूँ इट इज़ व्हाट इट इज़, क्या कर सकते हैं, है तो है, कोई मुंह फेर कर चला गया, इट इज़ व्हाट इट इज़. जिंदगी, वो कहते हैं ना, वो जिंदगी झंडवा फिर भी घमंडवा, तो वो वाला सीन चल रहा है लाइफ में. हाँ चल रहा है तो क्या कर सकते हैं, चल रही है.
0: ये वाला जो चीज़ है ना कि एक्सेप्टेंस, वो है, लेकिन उसको भी ऐसे नहीं लेना, रूखे भी के अंदाज से नहीं देना.
1: नहीं, मेरा अजीब है, मैंने बड़ी कोशिश की है मामी, जब से मैं छुट्टियों से वापस आई हूँ ना, मैंने बड़ी कोशिश की है, और मैं अपने अंदर वो ड्रास्टिक चेंज देख रही हूँ, मुझे वो टॉक्सिक चेंज लग रहा है.
0: चलो एक कॉलर है, उनसे पूछते हैं.
1: कॉलर से चले. अस्सलाम वालेकुम.
2: वालेकुम अस्सलाम.
0: आज लग रहा ऑफिस आ गए आप.
2: नहीं नहीं, आज आखिरी छुट्टी है.
0: हाँ सही सही.
2: हाँ कल मैं गया था, विजिट किया डॉक्टर के पास, उसने चेकअप किया, उसने कहा बस एक छुट्टी और ले लो, उसके बाद अपनी ड्यूटी पे पहुँचो.
0: सही हो गया.
2: और फिर ये जो मोटिवेशन, फिर ये छोटी वेशन हो जाता है. तो ये आपका वो जोश व खरोश कम हो जाता है. बाकी डिसिप्लिन तो मजबूरी होती है, डिसिप्लिन मोटिवेशन नहीं होता. आप ऑफिसेज में हैं, रोड पे हैं, उससे कन्वीनियंट होता है, यानी ये हर बंदे को पसंद है या नहीं है, लेकिन अच्छी चीज़ है डिसिप्लिन से लाइफ, यानी लोग इसको ना बाहर समझते हैं, लेकिन डिसिप्लिनाइज होना एक अच्छी चीज़ है. तो किसी की जिंदगी में ये नहीं होता, घर में पर्सनली आप देख लें, अलमारियों में देख लें, इवन आप देखें नोट भी लोगों ने सीधे उल्टे 5, 10, 20 आगे.
1: अरे भाई क्या तो आपने बात बोली है, मेरे मियाँ की याद दिला दी आपने. वो तो मैं तो उनको मजाक उड़ाती हूँ, मैं कहती हूँ आपको OCD है क्या, नोट जो होते हैं ना वो भी सीधे और सीक्वेंस में रखे हुए. भाई ये कौन सी दुनिया से आए लोग हैं, आप भी ऐसे करते हैं?
2: اتفاق سے.
0: اچھا مزے کی بات ہے, میں اپنے آپ کو نا بہت حد تک ایموشنل لیس کہتی ہوں, لیکن اس کے باوجود بھی مجھے یہ لگتا ہے کہ خواتین کا برین, جو کہا بھی جاتا ہے نا کہ خواتین کا برین ڈیزائن ہوا ہے ایموشنس کے اوپر, ٹھیک ہے, اور مرد حضرات کا جو ڈیزائن ہوا ہے وہ ہے لاجیکل ریزننگ. تو ان کی زندگی میں آپ کو زیادہ نظر آئے گا ڈسپلن, مطلب ان بیچاروں نے, کیونکہ خواتین تو دیکھو جو ہم جاب کرتے ہیں وہ بائی چوائس کرتے ہیں کہ ہمیں مطلب جو ہے نا چاہیے جاب, ہم اس لیے کر رہے ہیں کیونکہ پیشن ہے یہ سب کچھ نا, لیکن آدمیوں کے پاس چوائس نہیں ہوتی, انہوں نے کرنا ہے, ان کی ایک ریزننگ ہے اس کے پیچھے. تو ان کی زندگی میں اگر ڈسپلن نہیں ہوگا, اگر آدمیوں کی زندگی سے آپ ڈسپلن کو مائنس کر دو تو ڈیفینیٹلی کوئی جاب نہیں کرے گا,
1: جیسے آج کل ہو رہا ہے.
0: ہاں بہت حد تک ہو رہا ہے کہہ سکتے
1: ہیں کہ چلے گئے
0: ہیں ہیں ہیں غور کر رہے ہیں, اپنی شخصیت پہ غور کر رہے ہیں سب.
2: نہیں آپ بالکل میں بھی ٹھیک کہہ رہی ہیں, بندوں کی اللہ تعالیٰ نے جو رسپانسبلٹی اور وہ جو بنائی ہیں ٹھیک کہہ رہی ہیں کہ وہ ہیں, اور اللہ نہ کرے خواتین کو ایسی مجبوریاں ہوں. اللہ تعالیٰ نے ان کو بنایا نا, یہ بوائز چوائس کر رہی ہیں, پیشن کر رہی ہیں, اس میں انسان کو اچھے طریقے سے اپنی صلاحیتوں کے اظہار کا موقع ملتا ہے, لیکن جب مجبوریاں ہوتی ہیں تو آپ کو دب کے ہر چیز میں, یعنی کئی چیز آپ کرنا چاہتے ہیں تو وہاں دیکھتے ہیں آپ کے پاس اسپیس نہیں ہے. ایون کئی ایسی سچویشن ہو کہ آپ کہیں کہ یہ میں چھوڑ دوں یا نہ کروں, لیکن پھر آپ بیک سائڈ پہ دیکھتے ہیں کہ اس کے کانسیکوینسز کیا ہوں گے. اور آج کل تو ویسے ہی سسٹم بڑے ولاٹائل ہیں کہ آپ سوئچ کرنا یا اس طرح کرنا وہ نہیں ہے. اچھا یورپ میں فری لانسنگ سسٹم میں اس میں ان کی اسپیشلٹی ہے, تو اس میں ان کے ملک کا بڑا ہاتھ ہے کہ اس بندے کو اتنا اسپیشلائز کر دیا ہے, اس کی ورتھ اس کو گولڈ بنا دیا ہے,
1: سکل بیسڈ ورک
2: اتنی ہائی کر ہے, تو وہ ویسے بھی فیملیوں کے جھنجٹ ہے نہیں ہے, پورے جسم میں اب تو سر ماتھے سے لے کے پاؤں کے انگوٹھے تک ٹیٹو بنائے ہوئے انہوں نے, آگے پیچھے اوپر تو گھوم رہے ہیں پھر رہے ہیں. تو خیر ایسی لائف بھی آئی ڈونٹ لائک اٹ, فیملی جو اللہ تعالیٰ نے بنائی ہے
1: نعمت ہے بھائی
2: یہ ہے, تو وہ بالکل ہی فارغ. تو ہمارے پاس ایونٹ بیس پہ جب آتے ہیں ہم دیکھتے ہیں تو کہتے ہیں 3 مہینے 6 مہینے کام کرتا ہوں بس, پھر اس کے بعد جہاں میرا سینگ سماج ہے وہاں میں چل پڑتا ہوں, ایسے انجوائے کرتا ہوں میری لائف ہے. اور ویسے بھی ان لوگوں کو کوئی ویزوں کے اتنے جھنجھٹ نہیں ہے, جس کا ٹکٹ لے وہاں پہنچ جاتے ہیں.
0: ہاں ہاں ہمیں تو ویزا نہیں ملتا,
1: یہ تو آپ, میں ابھی کل پرسوں بیٹھی ہوئی یہی باتیں, میں پچھلے ایک ہفتے سے یہی باتیں جو نا دیکھ رہی ہوں, اور میں کہہ رہی ہوں میں روز اپنا پاسپورٹ پکڑ کے بیٹھتی ہوں اور کہتی ہوں ہائے چلو کوئی نہیں ہے تو صحیح نا ہاتھ میں الحمدللہ, غم غلط کرتی ہوں.
2: تو اس لیے باقی آپ جو بھی کام کریں موٹیویشن یا آپ کے حالات جو سراؤنڈنگ ہے نا, یہ بھی کہتے ہیں نا جذبات کو گرم نرم ٹھنڈا سرد یہ بھی کر دیتے ہیں. آپ خود بڑے پرجوش ہوتے ہیں, اس جوش کے اس جوش کو ہوش میں لانے والے بھی بڑے ہو جاتے ہیں.
0: صحیح ہے.
2: تو باقی زندگی میں گرمی رہنی چاہیے, کہتے ہیں نا حرارت یا وہ ہے تب کہ آپ کوئی چیز آگے بڑھ سکتے ہیں, تو یہی زندگی کی نشانی ہے.
1: مجھے تو ایسا لگ رہا ہے میری زندگی تو کسی نے اینستیزیا دے دی ہے کچھ ٹائم سے.
0: اچھا میرا پتہ کیا مطلب, آپ چاہے یہ نہیں ہے کہ آپ کی زندگی مشکل نہیں آتی, لیکن یہ میں بہت دفعہ اپنے شو میں یہ بات کر چکی ہوں کہ میرے ہسبینڈ نے یہ بات بولی تھی کہ اگر اللہ تعالیٰ آپ کو کوئی مقام دینا چاہ رہا ہوتا ہے نا, مطلب وہ چاہتا ہے کہ آپ یہ ہائیسٹ لیول پہ ہوں, تو وہ آپ کو زندگی مشکلات
1: ضرور دیتے,
0: کیونکہ آبسٹیکل جو ہے نا وہ ہرڈلز نہیں ہوتے,
1: وہ آپ کو سکھا رہے ہوتے ہیں.
0: تو اس کو بھی آپ کو مطلب آپ چاہے برے حالات سے گزر رہے ہو چاہے آپ اچھے حالات سے گزر رہے ہو, آپ کے اندر یہ جو ایک موٹیویشن ہے نا یا مطلب زندہ رہنے کا اور چیزوں کو اچیو کرنے کا جذبہ, وہ دونوں صورتوں میں ہوتا ہے. اب مزے کی بات یہ لوگ سمجھتے ہیں اچھے وقت میں وہ زیادہ خوش رہتے ہیں, ایسا نہیں ہوتا. اچھے وقتوں میں آپ ڈم ہو جاتے ہیں, اور برے وقتوں میں آپ کے اندر ایک موٹیویشن ہوتی ہے وقت کو بدلنے کی, حالات کو چینج کرنے کی, تو وہ ہونی چاہیے.
1: اچھا میں اس چیز کو ایسے ہی جیتی ہوں, مجھے ایسا لگتا ہے جیسے آپ کو اللہ تعالیٰ کوئی ہرڈل دے رہا ہے نا, تو آپ کو کچھ نہ کچھ سکھا رہا ہے, اور وہ سیکھنے میں آپ جتنا گھس رہے ہو نا پالش ہو رہے ہو.
0: ایگزیکٹلی, اس کو ایسے ہی لینا چاہیے, مجبوری کے طور پہ نہیں لینا چاہیے.
2: چھوٹی چھوٹی مشکلات فیس کرنی چاہیے. آپ دیکھیں ابھی میں پاکستانی خاتون وہ اللہ تعالیٰ اس کو جنت میں جگہ دے. اس نے یہ چوٹی کو سر کرنے کے لیے یو کے سے آئی ہیں, کس طرح آئی, اور وہ ایسی پیشنیبل تھی, اس نے اور بھی بہت کی. انفارچونیٹلی اس کا کیٹو یا یہاں پر کسی چوٹی پر حادثہ ہو گیا, تو اس کی میں نے ہسٹری پڑھی. تو اسی طرح بڑے پیشنیٹس ہیں اور بھی گروپ تھا, وہ اتفاق سے تھا, چار چھ اس حادثے کی زد میں آئے. تو اس طرح اس کے علاوہ ڈیلی چیلنجز, جیسے آپ ایکسرسائز کرتے ہیں نا, چھوٹے چھوٹے ڈیلی چیلنجز رکھا کریں آپ کے اندر نا, مقابلہ کرنے کی آپ کے اندر وہ ہمت, طاقت اور مینٹل ایبلٹی قائم رہتی ہے. پارٹ آف ایکسرسائز رکھنا چاہیے. بالکل ایزی, اور یعنی آپ اللہ نہ کرے کسی کا کوئی آپریشن ہو, بیڈ پہ بھی لیٹ جائے نا, تو ڈاکٹر کہتے ہیں جناب تو کوئی ہلو جلو کچھ کراؤ نہیں, تو کسی کو پکڑ کے جب تک آپ ہلو جلو, مقصد ہے کہ ہلنے جلنے میں ہی عافیت ہے, صحت ہے, اور آپ دوسروں پہ بھی بوجھ نہیں بنتے. چلے میری کال لمبی ہو گئی,
0: بہت بہت شکریہ ذوالقرنین صاحب, بہت بہت شکریہ آپ کی کال کا. اللہ حافظ. اچھا جی, تو ذوالقرنین صاحب ہمارے ساتھ موجود تھے, اور اس کے ساتھ ہی ریاض نے کال لے لیتے ہیں پہلے, کافی دیر سے آ رہی کہ کال اور پھر ڈراپ ہو رہی ہے. ہیلو, السلام علیکم.
3: السلام علیکم. گڈ مارننگ.
0: گڈ مارننگ.
1: گڈ مارننگ اجو بھائی, کیسے ہیں؟ اجو بھائی, آئی لائک دس تھنگ آف یور دیٹ یو آر ناٹ,
0: یہ ڈسپلن بولیں. دیکھنا
1: اجو بھائی کا, مجھے ایک چیز پتا ہے کیا اچھی لگتی ہے, اینڈ آئی ریئلی ایڈمائر اجو بھائی, ڈز ناٹ, ہی از ناٹ اے نیٹو لینگویج اسپیکر, اور بہت مشکل سے اردو بولتے ہیں, لیکن اچھی بولتے
0: بھی ہیں, سنتے بھی ہیں شو, پارٹیسپیٹ بھی کرتے ہیں.
3: ان کو میں نے سکھایا نا اردو.
1: اچھا, آپ نے سکھایا, کون ہے کون ہے کون ہے, ارے بھائی کون ہے کون ہے ساتھ میں, کوئی اور بھی ہے,
3: پہچانے آواز پہچانے.
0: او مجھے کچھ کچھ مجھے تو سمجھ نہیں لگ رہی ہے, لیکن مجھے تھوڑی سی بات کریں پھر سمجھ میں آ جائے گا. عبدالرؤف صاحب, کیسے حال چال ہیں؟
3: ٹھیک ٹھاک.
1: چلے آپ کس سے بات کریں گے؟
3: اس کو سکھا دیا کہ یہ بات کر سکتا ہے.
1: گڈ. چلیں جی, اجو بھائی یہ بتائیں, واٹ از مور امپورٹنٹ, ضروری کیا ہے, موٹیویشن اور ڈسپلن؟ اجو بھائی ڈسپلن.
3: موٹیویشن, موٹیویشن اینڈ ڈسپلن اور بوتھ امپورٹنٹ فار اچیونگ یور گولز.
1: ہاں, بوتھ آر امپورٹنٹ.
0: بوتھ.
3: فار ایگزامپل, فار ایگزامپل اف یو وانٹ ٹو امپروو یور سکل, موٹیویشن مے بی دی سٹارٹنگ سیکوینس از فار موٹیویشن. But discipline help us to continue for every day practicing or every day doing something for achieving your goals.
1: Discipline is the consistency. You know,
3: yeah, you know, motivation can change from day by day. Some days you feel energized and some day you feel sick. But یہ موٹیویشن تو چینج ہوتا ہے, لیکن ڈسپلن آپ کو کنٹینیو کرنے کے لیے ایک پیشنٹ ہونا چاہیے,
1: کنسسٹنسی رکھنے کے لیے نا ڈسپلن ضروری ہے.
3: فار مائی آپشن, سکسیز ڈز ناٹ ڈیپینڈ اونلی آن موٹیویشن, وی نیڈ ٹو ڈسپلن اینڈ پریکٹس ایوری ڈے. Small effects every day can create a big result over the time. So mere khayal se motivation okay, but discipline bahut important hai, kyunki aapko kuch na kuch cheez chahiye, aapko koi na koi motivate karega, lekin continue karne ke liye aapko discipline,
1: aapko khud apne aap ko khada karna padega. Acha, ye bhi ek cheez hai Aju bhai, I like this thought of yours ke motivation aapko kahin se bhi mil sakti hai. Kisi ko aapne dekh liya, kisi ne aap se char achhi baatein kar li, to aapka mood ekdam se switch ho jata hai, uske hisab se aapko motivation hoti hai. Lekin discipline comes from within you, it's you who's doing it. Ye badi tight said word boli inhone. I liked it.
3: Yeah, the stronger thing is discipline only.
1: The stronger thing is discipline. Yeah, motivation walks along with it. اچھے چار دوستوں سے مل لو, چائے پی لو, برگر شرگر کھا لو, پیزا شیزا کھا لو, موٹیویشن مل جاتی ہے. ویکینڈ تھوڑا سا اچھا گزار لو, اچھا ہو گیا, موٹیویشن مل گئی. صحیح.
3: Even before my school days, my father told me study well, it's like a motivation. But who is going to study? My father going to study?
1: uske liye apne aap ko discipline, wohi wali baat hai, apne aap khud karna padega.
0: Yaar,
3: so the discipline,
1: Ajju bhai ne meri wali baat kar di.
3: Kandaram, the discipline undercomes with my mind. तो मैं हमेशा पढ़ने का उसका प्रैक्टिस

0: والصلاة القائمة، آت محمدا الوسيلة والفضيلة، وابعث مقاما محمودا الذي وعدته.
1: FM 107 بار بيغام.
2: کامیاب اور خوشگوار زندگی گزارنے کے لیے انسان کو چاہیے کہ وہ دینے کی عادت ڈالے، دینا شروع کر دے. اصل میں جو دینے کی صفت ہے، یہ انسان کی نہیں، یہ اللہ تعالیٰ کی صفت ہے. وہ دیتا ہے لیتا نہیں. یہ جو بانٹنے کی صفت ہے، یہ بہت بڑی ہے. جو کچھ بھی آپ دے سکتے ہیں، ضرورت مندوں کو دیجیے.
1: پیغام آن FM 107.
3: آپ سن رہے ہیں FM 107.
1: دل سے دیسی.
4: اسکیم الرٹ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. FM 107 پہ استقبال ہے دوستو آپ سبھی کا. میرا نام ہے فضیل اور یہ شو ہے فراڈ اویئرنس، جہاں پر ہر دن آپ کو ایک نئے زمانے کے نئے فراڈ کے بارے میں اطلاع کرتا ہوں اور آپ کو آگاہ کرتا ہوں کہ کیسے آپ ان فراڈ سے بچ سکتے ہیں. دوستو آج جس فراڈ کے بارے میں بات کرنے والے ہیں، یہ بچوں کے لیے بھی ہے، بڑوں کے لیے بھی ہے اور کچھ ایسی فیمیلز کے لیے بھی ہیں جو گیمنگ کی دنیا میں بہت زیادہ انٹرسٹ رکھتی ہیں. ویل، ویڈیو گیم بائنگ اسکیم. یہ کیا اسکیم ہے دوستو؟ آج کل گیمرز کو نقصان پہنچانے کا ایک نیا اور بہت چالاک طریقہ ہے، جہاں فراڈسٹرز گیمنگ کمیونٹی کو ٹارگٹ کرتے ہیں. یہ اسکیمر سوشل میڈیا پلیٹ فارمز اور ان آفیشیل مارکیٹ پلیس پر ریئر لمیٹڈ ایڈیشن کونسول، ایکسپینسو ان گیم کاسمیٹکس اور بہت سستی ڈیجیٹل گیم کیز کے جھوٹے ایڈز جو ہے وہ لگاتے ہیں. کئی بار آپ کے پاس اگر کوئی گیم نہیں ہے مارکیٹ میں، آپ کو بہت مہنگا، یا جو آفیشیل ویب سائٹ ہے وہاں پر آپ کو بہت زیادہ مہنگا گیم مل رہا ہے، تو کرتے ہیں یہ لوگ ایسا ہے کہ آپ کو ایک کیز دے دیتے ہیں یا پھر ایک یو آر ایل دیتے ہیں اور کہتے ہیں کہ اگر آپ کو گیم خریدنا ہے تو آپ ہم سے یہ فلا گیم خرید لیں جو کہ آفیشیل 500 ریال کا ہے، 1000 ریال کا ہے، 300 ریال کا ہے، لیکن ہمارے پاس یہ صرف 50, 60, or 100 ریال کا ہے. تو ایسے میں آپ پھنس جاتے ہیں اور آپ کو لگتا ہے کہ ہاں یہ سستا گیم ہے، جلدی سے اسے خرید لیتے ہیں، ڈاؤن لوڈ کر لیتے ہیں، لیکن یہ آپ کے ساتھ اسکیم ہو سکتا ہے. جب آپ اسے ڈاؤن لوڈ کرتے ہیں تب جا کے آپ کو ریئلائز ہوتا ہے کہ آپ کے ساتھ اسکیم ہوا ہے. گیمرز کو لالچ دینے کے بعد وہ ان سے اسٹرکٹلی ڈیمانڈ بھی کرتے ہیں پیسے صرف نان ریفنڈیبل پیئر ٹو پیئر پیمنٹ ایپس کے ذریعے ہی بھیج جائیں. اس لیے وہ آپ کو پریشر ڈالتے ہیں اور وعدہ بھی کرتے ہیں کہ پیمنٹ ملتے ہی ریڈیمشن کوڈز انسٹنٹ ڈیلیور کر دیا جائے گا. مگر پیسے ملنے کے بعد اسکیمرز یا تو بالکل غائب ہو جاتے ہیں یا پھر فیک، ڈپلیکیٹ یا چوری کیے گئے کوڈز بھیج دیتے ہیں اور تب تک آپ کو چپت لگ چکی ہوتی ہے. اس کا نتیجہ یہ ہوتا ہے کہ گیمنگ پلیٹ فارم اس بائر کے اکاؤنٹ کو امیجیٹلی اور پرماننٹ بین کر دیتا ہے، جس سے گیمر کی پوری ڈیجیٹل گیم لائبریری اور سالوں کی محنت ہمیشہ کے لیے چلی جاتی ہے. لیکن اس طرح کے اسکیم سے بچنے کے کچھ سولوشنز بھی ہیں، ان پر نظر اگر ڈالیں تو سب سے پہلی جو چیز ہے وہ آپ کو یہی کرنی ہے کہ ہمیشہ آفیشیل اسٹورز کا استعمال کریں. دیکھیے اس کے دو ریزن ہیں، پہلا اسکیم سے بچنے کے لیے اور دوسرا کرائم سے بھی بچنے کے لیے. اگر آپ اس طرح سے کہیں سے سستا گیم خرید لیتے ہیں اور وہ آفیشیل ویب سائٹ نہیں ہے تو یہ ایکچولی میں ایک کرائم ہے، اور اگر آپ کرائم کرتے ہیں تو اس کی سزا ہوتی ہے، کئی بار فائن اور کئی بار جیل بھی ہوتی ہے. ریپیٹڈ وائلیشن اگر آپ کریں گے تو آپ کو جیل بھی ہوگی. ہمیشہ کسی بھی گیم کی یا کاسمیٹک آئٹم کو صرف آفیشیل پلیٹ فارم سے ہی خریدیں، ان آفیشیل یا سستی تھرڈ پارٹی ویب سائٹ پر بھروسہ بالکل نہ کریں، پیئر ٹو پیئر ایپس سے پیمنٹ نہ کریں. اگر کوئی سیلر آپ سے صرف نان ریفنڈیبل پیمنٹ ایپس، ایسے بہت سے ہیں، کرپٹو کرنسی وغیرہ ہے یا پھر گفٹ کارڈز ہے، واؤچر ہے، ان کے ذریعے پیسے مانگ رہا ہے تو سمجھ جائیں یہ ایک اسکیم ہے. ہمیشہ ان میتھڈ سے پے کریں جہاں بائر پروٹیکشن اور ریفنڈ کا آپشن موجود ہو، اور ساتھ ہی ساتھ کئی بار آپ کو یہ ڈائریکٹ بتاتے ہیں کہ ریفنڈ آسانی سے ہو جائے گا، کوئی مسئلہ نہیں ہے، آپ بس پیمنٹ کریں، اگر آپ کو گیم پسند نہیں آیا تو آپ کو پیمنٹ واپس کر دیا جائے گا، لیکن اس میں ریفنڈ کا کوئی آپشن ہوتا ہی نہیں ہے. اس کے علاوہ ہم نے ہمیشہ اس بارے میں بات کری ہے، وچ از ٹو گڈ ٹو بی ٹرو ڈیلز. ان ڈیل سے بچے. اگر کوئی بہت ہی مہنگی یا ریئر چیز آپ کو ایک دم سستی مل رہی ہے، آسانی سے مل رہی ہے، اس کی قیمت بالکل مارکیٹ ویلیو سے کم ہے، تو لالچ میں نہ آئے. اسکیمرز ہمیشہ گیمرز کی جلد بازی اور لالچ کا فائدہ اٹھاتے ہیں. تو دوستو یہ کچھ طریقے ہیں جن سے آپ بچ سکتے ہیں، और ये तरीके अपना के हमेशा आप अपने पैसे को आप अपने अकाउंट को बचा सकते हैं। इसी के साथ मुझे यानी कि फजील को दीजिए इजाजत, इंशाल्लाह मुलाकात होगी आपसे कल एक नए जमाने के नए स्कैम के बारे में बात करते हुए। जैसे आज हमने वीडियो गेम के बारे में बात करी है दोस्तों, कल हम बात करने वाले हैं एक फेस्टिवल स्कैम के बारे में। क्या है वो फेस्टिवल स्कैम, इसके लिए आपको थोड़ा सा इंतजार करना होगा और मुलाकात होगी कल इस पर बात करते हुए। तब तक सुनते रहे एफएम 107 दिल से देसी।
3: स्कैम अलर्ट, आप सुन रहे हैं एफएम 107
1: दिल से देसी।
5: स्मार्ट मनी।
6: हेलो एंड वेलकम टू अवर सेगमेंट कॉल स्मार्ट मनी। मैं हूं आपकी दोस्त आपकी होस्ट नासिया। और आज के सेगमेंट में हम बात करने वाले हैं सैंडविच जनरेशन की। आजकल एक बहुत ही इम्पोर्टेंट टर्म सुनने को मिलती है सैंडविच जनरेशन, और ये उन लोगों के लिए यूज किया जाता है जो एक ही वक्त में अपने बच्चों और अपने एजिंग पेरेंट्स दोनों की रिस्पॉन्सिबिलिटी उठाते हैं और वो बीच में सैंडविच की तरह फंस जाते हैं। जी हाँ, इस जनरेशन को सबसे ज्यादा जो है वो फाइनेंशियल स्ट्रेस का सामना करना पड़ता है ऐसा कहा जाता है। एक तरफ उनके बच्चों की एजुकेशन है, हेल्थ है, फ्यूचर है, वहीं दूसरे तरफ पेरेंट्स की केयर है, मेडिकल नीड्स है और शायद इमोशनल सपोर्ट भी है। देखिए, आज के जमाने में ये सिचुएशन बहुत कॉमन है। लोग ज्यादा लंबी जिंदगी जी रहे हैं और साथ ही बच्चों की एजुकेशन, लिविंग एक्सपेंसेस भी बढ़ रहे हैं। नतीजा ये है कि मिडिल एज अडल्ट को दोनों जनरेशन की जिम्मेदारियां संभालनी पड़ती हैं और शायद इसी जिम्मेदारी के चलते उनका फाइनेंशियल स्टेटस डगमगाने लगता है। हर महीने बच्चों की फीस है, ट्यूशन है, घर के एक्सपेंसेस है, साथ ही अगर पेरेंट्स रिटायर कर गए हैं तो उनके हेल्थ इश्यूज हैं, मेडिकल एक्सपेंसेस हैं, ये सारी जिम्मेदारियां यानी एक ही वक्त में बच्चों के प्रोवाइडर और पेरेंट्स के केयर गिवर। ये है सैंडविच जनरेशन की असल तस्वीर। और इस सिचुएशन का सबसे बड़ा चैलेंज है फाइनेंशियल प्रेशर। एक तरफ बच्चों का फ्यूचर, उनकी प्लानिंग, दूसरी तरफ पेरेंट्स की मेडिसिन, हॉस्पिटल विजिट्स और उनकी डेली नीड्स। कई दफा इंसान की इनकम अच्छी होती है लेकिन फिर भी सेविंग्स नहीं हो पाती। हर महीने पैसे आते हैं और रिस्पॉन्सिबिलिटीज में खर्च हो जाते हैं और शायद इसी वजह से लोग फाइनेंशियल स्ट्रेस फील करते हैं। अब देखिए, फाइनेंशियल स्ट्रेस जो है वो प्रेशर नहीं, एक इमोशनल प्रेशर भी है। पेरेंट्स को वक्त देना, उनकी हेल्थ का ख्याल रखना, उनकी इमोशनल नीड्स को समझना और साथ ही बच्चों की सारी नीड्स पूरी करना बहुत ही चैलेंजिंग। कई लोगों को लगता है कि वो हर काम आसानी से कर नहीं सकते और शायद हर काम के लिए पैसे चाहिए, जबकि मैं कहूँगी हर काम के लिए मैनेजमेंट चाहिए, टाइम मैनेजमेंट। दिन के 24 घंटे के लिए सबसे ज्यादा 24 घंटे को डिवाइड करना आपका सबसे बड़ा और टीडियस टास्क है। सैंडविच जनरेशन के लोग अक्सर जॉब, फैमिली और केयर गिविंग रिस्पॉन्सिबिलिटीज के दरमियान बैलेंस बनाने की कोशिश करते रह जाते हैं और कई दफा ये बैलेंस क्रिएट ही नहीं हो पाता। इस सिचुएशन में हमें और आपको फाइनेंशियली खुद को सिक्योर स्टेबल करना बहुत इम्पोर्टेंट है। देखिए, एक्सपर्ट्स कहते हैं कि सैंडविच जनरेशन के लोगों को अपने वेलबींग का भी ख्याल रखना चाहिए। हर रिस्पॉन्सिबिलिटी अकेले उठाने की जरूरत नहीं है, फिर चाहे वो फाइनेंशियल रिस्पॉन्सिबिलिटी ही क्यों ना हो। अगर पेरेंट्स से रिलेटेड है और आपके भाई बहन हैं तो सब सिबलिंग साथ मिलकर रिस्पॉन्सिबिलिटी शेयर कर सकते हैं। वहीं आपकी लाइफ पार्टनर भी आपकी मदद कर सकती है। ये ना सोच हो कि आपके पेरेंट्स हैं मैं क्यों खर्च करूं, नहीं, आप भी उनके पेरेंट्स के लिए खर्च करें जिससे वो भी आपके पेरेंट्स पे खर्च कर सके। बजटिंग, इमरजेंसी फंड्स और क्लियर कम्युनिकेशन फैमिली को स्ट्रेस से निकालता है। सैंडविच जनरेशन के लोग फैमिली की बैकबोन होते हैं, वो दो जनरेशन के दरमियान ब्रिज का काम करते हैं। ये रोल आसान नहीं होता लेकिन बड़ा कीमती है और सबसे जरूरी बात ये कि वो दूसरों का ख्याल रखते हैं, उन्हें अपनी मेंटल हेल्थ और अपनी इमोशनल, फिजिकल, फाइनेंशियल हेल्थ का भी ख्याल रखना चाहिए। बस जाते जाते लास्ट में मैं यही कहूंगी कि हर चीज की प्लानिंग, और ये प्लानिंग आप अकेले ना करें, अपने फैमिली मेंबर्स के साथ बैठ के करें।